0: cemaate ahrarsınız. Abi ahrar mı liseden dedim. Ben üstad ile umar kalisiyle dedim. Sabır kasar abidim. Masada zaman ile ya bir umar kasam. Ya Abdülhadi. Ya şiddi ağa canan mı dedim. Ya şiddi ağa bir ifarat mı dedim. Abdülhadi. Mahmud bin Mustasvi de akıl mı dedim. Canan şahı ağa yok. Ben varızım. Ağa umar ifarat ben ne canım. O ben ağa cüder. Ben de bu vazik edin. Diyan Abdülhadi de başlıyor. Diyan Pakistan ağa. Tabaca o. Ağa tamir antı o. Aslında خلق مزدوران و داشتی نبود زن تو تاکون اصلا حبی عبدالحادی را آوره و وزیرستان ما دکلاش
1: کراچی میں رینجرز جے کیمپ تے حملو کندڑ کلادم جماعت الاحرار جے گرفتار زخمی دہشتگرد جا چھڑکائندڑ انکشاف رینجر جے کیمپ تے حملے میں ملوث دہشتگرد عثمان اعترافی بیان میں چیو آئے تا او ست ڈیں اگ افغانستان جے شہر جلال آباد کان باجوڑ واسی شخص عبدالحادی وٹ آیو खेन एक जहरे तमीर इमारत में तरसाय वयो जिते ब्या मजदूर भी तरछल होया दहशतगर्द अब्दुल हादी हमले लाए खेन हथियार डना मूसा टे साथी हुआ जिन में अब्दुल हादी जाना ए उमर फारूक शामिल हुआ मूसा गड आयल दहशतगर्द अब्दुल हादी मारजी चुको है दहशतगर्द जाना पाकिस्तान रेंजर्स कैंप ते बम उछलायो भजी रहयो होस त मुखे गोली लगी ए किरी पयस असा सबनी के अफगानिस्तान में तबियत डनी वई हुई असा सब आपघाती जैकेट पा तैयार कंदा आयो कराची अचण का पैर असा ला अफगानिस्तान में ही समूरो इंतजाम थी वो